0: दुनिया में सबसे ज़्यादा जो है शुगर या डायबिटीज़ या डायबिटीज पाकिस्तान में। और ठीक है मौरूसी होती है, खानों की वजह से होती है हेल्थ, जिसमें आपका वजन ज़्यादा है, लेकिन सबसे बड़ा कॉज उसका स्ट्रेस।
1: स्ट्रेस है जी
0: सबसे बड़ा कॉज, साइंटिफिकली प्रूवन है कि इसका स्ट्रेस यानी आपकी जहनी परेशानी है। अगर पाकिस्तान में सबसे ज़्यादा शुगर है, इसका मतलब है पाकिस्तान में सबसे ज़्यादा डिप्रेशन की वजह से लोग शुगर को मुबतला हो रहे हैं। तो यानी और क्या मतलब उनको, फिर इसका मतलब है हर आदमी को बात करने की ज़रूरत है, हर आदमी को इलाज की ज़रूरत है, हर आदमी को अपने स्ट्रेस को रिलीज़ करने की ज़रूरत है। लोग वर्जिश नहीं करते, लोग खाना पीना सही नहीं है, बात नहीं कर सकते। अगर वो बात करने की कोशिश करे, खातून अपने शौहर को बताने की कोशिश करे तो उसको डांट दे, शौहर अगर बीवी की बात, यानी माशरे के अंदर एक अदम बर्दाश्त और दूसरा अदम तवज्जो का शिकार है पूरा माशरा। यानी ना कोई दूसरे के सुनने के लिए तैयार है और किसी को जैसे तवज्जो चाहिए, मोहब्बत चाहिए। बाज़ औक़ात यानी मुझे, मैं केस स्टडी भी बहुत से लोगों के पेश करते में डर लग रहा होता है कि वो बुरा ना मना ले
1: जी।
0: तो किसी वालदेन से कहा कि यानी किसी डॉक्टर माहिर नफ्सियात ने कहा कि अपने बच्चे या बच्ची को सिर्फ गले लगा लें, उनको प्यार करें और उसे मुस्कुरा के बात करें, कोई आपको परेशानी तो नहीं है, ऐसे बात करें और जाके पूछें। तो वो जब गले लगाया, प्यार करने लगे, तो बच्चे का रो रो के बुरा हाल हो गया। तो उन्होंने पूछा कि बच्ची के ऐसा क्यों हुआ, डॉक्टर से पूछा या उस माहिर नफ्सियात से? कहा यही मैं समझाना चाह रहा था कि उसको कितनी सिर्फ एक गले लगा के माँ बाप के प्यार करने की जरूरत थी,
1: इजहार की जरूरत थी,
0: इजहार की जरूरत। तो बाद का छोटी छोटी चीजें हमारी जिंदगी के अंदर मफकूद है ही नहीं कि अगर वो वालिद आके या वालदा घर आके बच्चे को प्यार करें, उससे बात करें, तो बहुत सी चीजें दूर हो जाएंगी। तो यानी एक बहरहाल मैं इसको ज्यादा लंबा नहीं करना
1: चाहता। अच्छा किबला, एक थोड़ा सा हट के, अब हम आजकल एक पुराशोभ माहौल में जो है वो रह रहे हैं। दुनिया में बहुत सारे वाकयात हैं जो हमारे कंट्रोल में नहीं है, और एज शिया मुसलमान हम इमाम ज़माना के ज़हूर के भी मुतवक्के हैं, और हम मुख्तलिफ वाकयात को जब रूनुमा होते देखते हैं तो कुछ में एक नाउमीदी सी कैफियत जो है वो उसकी वजह से शायद पैदा हो। तो इन वाकयात को देखते हुए और इमाम ज़माना को जहन में रखते हुए हमें किस तरह उसको, इन वाकयात को रिस्पॉन्ड करना चाहिए कि आगे जो होगा हमारा कोई है या नहीं? के
0: हाँ अच्छा देखें, अब ये मौजू आमतौर से मेंबर से नहीं पढ़ा जाता और मैं इसको बहुत ज़्यादा खुल के बयान नहीं करना चाहता, लेकिन अफसोस के साथ कहना पड़ता है कि बहुत ज़्यादा अहादीस में ये बात आई है कि आखिरी ज़माने में ज़हूर से पहले बहुत ज़्यादा लोग नाउमीदी का शिकार हो जाएंगे
1: जी,
0: और बाज़ जगहों पे है कि अक्सरियत खुद शियों की नाउमीदी का शिकार हो जाएंगे और दूरी इख्तियार कर जाएंगे, दीन से दूर हो जाएंगे और दीन के ऊपर एतकाद कमज़ोर हो जाएगा कि इतने तो हालात ख़राब हो गए, अब कब आएंगे, इतने तो हमारे इक्तसादी हालात ख़राब हैं। अच्छा तो उसमें पहली बात यह है कि सिर्फ अपना ना सोचें, मेरे इक्तसादी हालात ख़राब हैं तो मौला मेरे लिए आ जाए, मेरे घर में परेशानी है मौला मेरे लिए आ जाए, वो आप दुआ करें, खुदा बंद मुताल की बारगाह में और इमाम से तवसल करें, सब कुछ करें, लेकिन एक बात याद रखें कि खुद इमाम के जहूर का वक्त है। ये जो बहुत से लोग कहते हैं जी हम जल्दी ले आएंगे, हम जल्दी अगर ये काम करने लगेंगे, तो ऐसा नहीं है कुछ भी। इमाम के जहूर का वक्त अल्लाह के हाथ में है और बंदों के हाथ में नहीं है। अल्लाह जब चाहे वो बदल, यानी वो कुछ भी ना करे, कोई अलामत, वैसे तो अक्सर अलामत पूरी हो गई हैं, वो जो आखिरी छः महीने की अलामत है वो उसी वक्त पूरी होंगी, मिनल महतुम हतमी अलामत, लेकिन अक्सर अलामत पूरी हो गई हैं। और यानी ये नहीं होना चाहिए कि हम कहें कि जी हम जल्दी ले आएंगे, हम ज़मीन हमवार करें, हम कुछ ना करें, हम कुछ कर रहे हैं। ये जो आज ज़ायनिस या ये जो एक पूरी मेंटेलिटी आइडियोलॉजी है कि वो कह रहे हैं कि जी हम हज़रत ईसा को, हम अपने मसीह को ले आएंगे, जो हम अगर जुल्म, अगर जुल्म करेंगे तो फिर जल्दी हो जाएगा, यही बहाइयों ने किया था। तो ये आज बहुत से शिया इसका मुबतला होते चले जा रहे हैं इस चीज़ों में कि हम इमाम को जल्दी ले, हम कुछ ना कुछ ऐसा कर देंगे। नहीं, हम कुछ नहीं, हमारे अपनी जिम्मेदारी शरी वजीफ़ शरी पे या अपनी ज़िम्मेदारी पे अमल करना, फारसी का वजीफा है उर्दू में, यानी जिम्मेदारियों को पूरा करना
1: जी,
0: अपने वाजिबात को अदा करें और फिर खुदा के मुताबिक दुआ करें। यानी हमारे हाथ में नहीं है ज़हूर, ज़हूर सिर्फ अल्लाह सुबहान व तआला के हाथ में, हम ऐसा कुछ नहीं कर सकते कि हम इमाम को जल्दी ले आए। ہم زمین ہموار نہیں کر سکتے. ہمارا کام یہ ہے کہ ہم ہمیشہ ظلم کے خلاف بولیں, ہر دور میں بولیں. ہمارا کام یہ ہے ہم اپنے واجبات کو ادا کریں. ہمارا کام یہ ہے کہ ہم حرام سے بچیں. یعنی ہم ایسا کچھ نہیں کر سکتے کہ ٹھیک ہے اللہ سبحانہ وتعالیٰ کے فیصلے کو ہم بدلوا لیں گے. وہ اللہ سبحانہ وتعالیٰ قدیر ہے, علیم ہے, اسے خود پتا ہے کہ کب اس کو ظہور کرنا ہے. تو یہ ہم جب اس طرح کی باتیں, بہت سے لوگ افسوس کے ساتھ کہنا پڑتا ہے کہ بہت سے خود ہمارے لوگ اس قسم کی باتیں پھیلانے لگتے ہیں کہ لوگ نا امیدی اور پریشانی کا شکار ہونے لگتے ہیں, کہ اس کا مطلب ہے کہ ہم سے کچھ غلط. تو ہمارے اختلافات کم سے کم ہوں, ہمارے یعنی ہم ظالم نہ بنیں, شیعوں میں اختلافات نہ ہوں, ہم کوئی ایسا کام نہ کریں جس سے امام جو ہے ہم تاخیر کا سبب نہ بنے. بس باقی ہم جلدی لے آئیں گے, ایسا کوئی ہم یہ ہمارے ہاتھ میں نہیں, یہ اللہ سبحانہ وتعالیٰ کے ہاتھ میں ہے. خود حتیٰ استغفر اللہ رحمۃ اللہ, یعنی میں چھوٹا نہیں کرنا چاہ رہا اس بات کو, خود امام علیہ السلام کے اپنے ہاتھ میں نہیں ہے امام کا ظہور. اگر امام کے ہاتھ میں تو امام آج ظہور کرے اور سب دنیا سے بدلے لیں اور ظالموں کو مارے. اللہ کے ہاتھ میں, اللہ جب انہیں اجازت دے گا, اللہ جب انہیں حکم دے گا کہ آپ ظہور کریں اور آپ شروع کریں, بس اللہ سبحانہ وتعالیٰ بہتر جانتا ہے. تو یہ جب ہمیں یقین ہو جائے کہ وہ اللہ کریم ہے اور وہ جانتا ہے کہ کیا مصلحت ہے, کب ہونا چاہیے ظہور اور کتنا, یعنی حضرت موسیٰ علیہ السلام کو اس نے بھیجا, فرعون کتنے ہزار بچے مار چکا تھا, کتنے مظالم ہوئے, حضرت عیسیٰ کو بھیجا, رسول خدا کو بھیجا, تو یعنی کئی کئی سو سال کے فاصلے آئے یا نہیں آئے, 500 سال کا فاصلہ, کہیں 1000 سال کا, کہیں 800 سال کا فاصلے ہوئے. حضرت یوسف لے کے جناب موسیٰ تک بہت فاصلہ ہے.
1: جی جی.
0: تو یہ نا امیدی کا شکار نہیں ہونا چاہیے, اور جلد بازی یہ جو پھیلا رہے ہیں نا لوگ, میں یہ جو حدیث میں آیا کہ کذب الوقتون, یہ جو لوگ توقع وقت بیان کر دیتے ہیں, امام کا ظہور اگلے سال ہو جائے گا, 100 سال تک نہیں ہوگا, دونوں جھوٹے. وَحَلَقَ فِيهِ الْمُسْتَعْجِلُونَ, جلد بازی کرنے والے ہلاک ہو جائیں گے. جو کہتے ہیں نہیں ہم لوگ کچھ نہیں کر رہے ہیں, ہمیں کچھ کرنا چاہیے, ہم ایسا کچھ کر دیں کہ امام کا ظہور ہو جائے. ہمیں ہر دور میں ہماری کچھ ذمہ داری ہیں جو ہمیں پوری کرنی ہیں, ہماری اپنی واجبات ادا کریں اور حرام سے بچیں, تو ان کے خلاف ہوا, یعنی جو ہماری ذمہ داری ہے ہم اپنی پوری کریں. لیکن یہ نہیں کہ میں نے تو سب کچھ کر لیا تھا, اب امام کیوں نہیں آئے. جو اس طرح کی جلد بازی کی باتیں کرے گا, جو اس قسم کی یعنی لوگوں کے درمیان میں بے آرامی کی کیفیت, بے صبری کی کیفیت پھیلائے گا, وہ گنہگار ہوگا اور لوگوں کے اندر نا امیدی پھیلائے گا. تو یہ آپ نے بہت اچھا سوال کیا, یہ میں نے کبھی ممبر سے اتنا کھل کے نہیں اس پہ بولا, لیکن واللہ اعلم مجھے بہت سی باتیں کہنی چاہیے تھیں کہ نہیں, لیکن میں نے.
1: اچھا قبلہ, اگر ہم اپنے نتیجے کی طرف نکلیں تو اس گفتگو کو کنکلوڈ کرتے ہوئے, آپ کے آخری 3 ٹپس کیا ہوں گے, کیا نسخے ہوں گے پر امید رہنے کے لیے, کیا پیغام ہے آپ کا آخری کہ لوگ جو ہے اس سال کو
0: ظہور کے اور
1: ظہور سے ریلیٹڈ یا حالات سے ریلیٹڈ یا لوگوں کی نارمل زندگی کے اندر بھی, کہ اگر کسی کو مثال کے طور پہ جاب نہیں مل رہی, اگر کسی کو مثال کے طور پہ گھر میں کچھ لڑائی ہو رہی ہے, تو ان کی جو انگزائٹی ہے تو کس طرح اس کو یعنی کہ کوپ کریں.
0: اوکے, دیکھیں چاہے ظہور ہو چاہے بھی جنگوں کے حالات بن رہے ہیں, حالات خراب ہوں گے, سب کچھ ہوگا, وہ کہتے ہیں آپ سب کچھ کہتے ہیں پھر آپ بالکل اطمینان سے بیٹھے رہتے ہیں. اطمینان بھائی, دیکھیں پہلی بات یہ ہے کہ یہ خود اپنا اعتقاد قوی کرنا کہ سب کچھ اللہ سبحانہ تعالیٰ کے ہاتھ میں ہے, جو لوگ ظلم کر رہے ہیں اللہ دیکھ رہا ہے, اور اللہ جو ہے وہ جیسے امام حسین علیہ السلام کے جو جملہ ہے, یقین مانے مجھے اس سے بہت سکون ملتا ہے, کہ آپ جب جناب علیہ السلام کے لاشوں کو اٹھاتے تو کہتے ہیں کہ پروردگارا دیکھتا ہوں تو مجھے بہت رونا آتا ہے, لیکن جب دیکھتا ہوں نا کہ تیرے سامنے ہو رہا ہے سب کچھ تو مجھے صبر آ جاتا ہے, کیونکہ تو عادل ہے, تو بدلہ لینے والا ہے, تو احسب الحاسبین ہے. تو پہلی بات یہ اپنا اعتقاد مضبوط کرے کہ خداوند متعال جو کچھ کرے گا وہ, اسے پتا ہے کہ کس وقت میں نے بدلہ لینا ہے, کس فرعون کو کب میں نے مارنا ہے, ڈبونا ہے سمندر میں, نیل میں گرانا ہے. نمبر 1. نمبر 2, نماز کی پابندی رکھے. یہ جو 5 وقت کی نماز دی گئی ہے یہ کیوں واجب قرار دی گئی ہے, یہ جب اگر دن میں انسان 5 مرتبہ کوئی آدمی نہائے, غسل کرے, 5 مرتبہ دن میں غسل کرے, تو اس کے جسم پہ کوئی بھی نجاست پلیدگی کوئی گندگی نہیں رہے گی. اور اگر 5 مرتبہ اپنی روح کو نماز کے پاک اس عبادت کے اندر غسل دے, تو اس کے روح کے اندر کوئی پلیدگی نہیں رہے گی, برائی نہیں رہے گی. تو اس لیے نماز کی پابندی کرے. اور نمبر 3 میرا ایک آخر میں شروع ہوگا کہ قرآن پابندی سے پڑھیں. اگر قرآن نہیں پڑھ سکتے تو آیت الکرسی بہت زیادہ دہرائیں. آیت الکرسی हर नमाज के बाद पढ़ें, पाबंदी से पढ़ें, मेंटल हेल्थ